0: खुशखबरी, लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट, बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 03003385569।
1: इरशाद ऑटोज आई होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो। इरशाद ऑटोज आई होंडा शोरूम मेहरापुर, नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोज ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए, जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, आरपीएमजी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनिए थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी। इरशाद ऑटोज हालाणी रोड मेहरापुर, राब्ते जे लाइ 03201800003।
0: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है गहरी सफाई और फोरी ग्लो, जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 03003385569।
2: मेहरान आयरन स्टोर हालाणी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
3: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंक, सीमेंट, रेती, क्रेश, आई रंग वगैरह बाजार का बारियत दस्तयाब आहिन।
2: हाने यचो मेहरान आयरन स्टोर, नज़्द बलोच पेट्रोल पंप, नेशनल हाईवे हालाणी।
3: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल, 03003204372 आई 02424601000।
4: माशाला फौजी पाइप फैक्ट्री, नज़्द गर्ल्स डिग्री कॉलेज हालाणी रोड मेहरापुर। असां वटि जॻहि जूं ॾियारियूं, जॻहि जा पावा ऐं पाइप, ॾेढ ॿ चार छह नव ऐं 12 इंच में प्लेन ऐं कालम में मौजूद आहिनि। फौजी भाइरनि लाइ ख़ुसूसी रियायत हूंदी। राब्ते लाइ फौजी अब्दुल करीम, 03014541456 ऐं तौकीर अहमद, 03061623793।
5: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है, सुनते रहो GFM 94।
6: नहमदुहु व नसल्ली अला रसूलिल करीम, अम्मा बाद, फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, रब्बि शरहली सदरी व यस्सिरली अमरी वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। अलआन खफ़फ़ल्लाहु अनकुम, अब अल्लाह ने तुमसे बोझ हल्का कर दिया। वह अलिम अन्नफीकुम दाफा, और उसने जान लिया कि तुम्हारे अंदर अभी कमजोरी है। फईयकुम मिनकुम मिअतुन, फिर अगर हो तुम में से 100 साबिरतुन सबर करने वाले, यगलिबू मिअतैन, गालिब आ जाएंगे 200 पर। अब अदद 1 और 2 का रह गया कमजोरी की शक्ल में, या तादाद की कसरत की शक्ल में। वईयकुम मिनकुम अल्फुन, और अगर होंगे तुम में से 1000, यगलिबु अल्फैन बिइज़्निल्लाह, तो अल्लाह के इज़्ज़न से 2000 पे भारी आ जाएंगे। अब भी बरतरी है ईमान के साथ। वल्लाहु मअस्साबिरीन, लेकिन याद रखो अल्लाह की मदद सब्र करने वालों के साथ होती है, वो कमिटेड लोगों ही का साथ देता है। वल्लाहु मअस्साबिरीन, اب یہاں پر ایک طرح سے خوشخبری تھی کہ تم ایک دس کے مقابلے میں بھاری ہو، لیکن یاد رکھیے کہ خوشخبری کے ساتھ یہ ایک ذمہ داری بھی تھی اور بوجھ بھی تھا کہ ایک ایک کو دس کا مقابلہ کرنا ہے. پھر جب مسلمانوں کے اندر تعداد تو زیادہ ہوئی لیکن اندر کا عزم تھوڑا کمزور ہوا تو اللہ تعالیٰ نے کہا اچھا ایک اور دو کی نسبت. لیکن یاد رکھو کہ یہ مدد بھی جب ہی ہوگی جب اتنی کمٹمنٹ بھی ہو. مع الصابرین. سیدنا ابن عباس کہتے ہیں کہ جب یہ آیت نازل ہوئی کہ تمہارے 20 صابروں کو 200 پر غالب آنا چاہیے تو یہ مسلمانوں پہ گراں گزری، جبکہ اللہ نے مومنوں پہ فرض کیا ہے کہ ایک مسلمان 10 کافروں کے مقابلے میں نہ بھاگے. پھر اللہ تعالیٰ نے اس آیت میں تخفیف فرما دی اور فرمایا کہ کم از کم 100 کو 200 کے مقابلے میں ضرور غالب آنا چاہیے. یعنی اللہ تعالیٰ اہل ایمان کی برتری دیکھنا چاہتا ہے کہ انہیں کافروں کے مقابلے میں ہر حال میں ہاتھ اوپر ہی رکھنا چاہیے، کیونکہ ایمان کا تقاضا ہے. چنانچہ جب اللہ نے شمار میں کمی کر دی تو اتنا ہی مسلمانوں میں صبر بھی کم ہو گیا. یعنی جب عدد بڑھا دیا تو پھر اب ہوتا کیا، جب ذمہ داری زیادہ ہوتی ہے تو ہماری ایفرٹ بھی زیادہ ہوتی، جب مقابلہ سخت ہوتا ہے تو ہماری دوڑ بھی سخت ہوتی، اب جب مقابلہ کم ہوتا ہے تو پھر ہم بھی سست پڑ جاتے ہیں. اب بہت سے ہیں نا کرنے والے، ہو جائے گا. اسی لیے ہم دیکھتے ہیں کہ جب بھی کوئی موومنٹ شروع ہوتی ہے تو جو پائنیئرز ہوتے ہیں وہ ہوتے تھوڑے ہیں لیکن ان کا کام کوالٹی کا ہوتا ہے، کمٹمنٹ والا ہوتا ہے. لیکن بعد میں جب اس موومنٹ میں بہت ڈھیروں لوگ شامل ہو جاتے ہیں تو لازماً وہ کوالٹی ڈائلوٹ ہو جاتی، وہ تھوڑی ہو جاتی. یہ ایک نیچرل سا عمل ہے. لیکن ہم دیکھتے ہیں کہ صحابہ کرام میں یہ ایسا نہیں ہوا تھا. پھر بعد کی جنگوں میں بسا اوقات ایک اور 100 کا بھی مقابلہ ہوا، یعنی ان کے ایمان میں کمی نہیں ہوئی، تعداد بڑی، وقتی طور ہوئی، پھر دوبارہ وہ اسی لیے نکلے والی بات. تو یہ اللہ نے ایک اصول دے دیا، جتنی تم میں کمٹمنٹ ہوگی اتنی مدد زیادہ آئے گی اور اتنا تمہارا پلہ دشمن پہ بھاری رہے گا. یہ وہ اصول ہے، اعتبار سے آپ طے نہیں کر سکتے، یہ ایمانی اعتبار سے آپ کو طے کرنے، کیونکہ مسلمان کے لیے کبیرہ گناہ ہے نا. تو بتایا یہ جا رہا ہے کہ جب تم حالت جنگ میں ہو اور ایک کے مقابلے میں 10 ہوں تو بھی قبلہ کرنا، بعد میں کیا مقابلے میں 2 ہوں تو لاگو ہوگا. ضعف کا لفظ صرف جسمانی اور مادی کمزوری کے لیے نہیں آتا بلکہ عزم اور معرفت اور کمزوری کے لیے بھی آتا ہے. یعنی تم میں کمزوری ہے سے مراد کیا لیں گے، جیسے آپ نے قوت کے کئی معنی پڑھے تو یہ اس کا اپوزٹ ہے، ضعف کمزوری. صرف جسمانی کمزوری نہیں بلکہ کون کون سی، ڈاؤن فال جو ہے وہ مال

0: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जोधपुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 03201800003
1: मेहरान आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
2: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई
1: हाने यचो मेहरान आयरन स्टोर नज बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
2: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 आई 02424601000
3: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر سومر